0: निज़ाम खान से उनका कलाम। पहले समात फरमाइए मकाला गंगा जमनी तहजीब को फ़रोग देने में तसव्वुफ़ का किरदार। मकाला पेश कर रहे हैं डॉक्टर ज़ीशान मिसबाही।
1: इस उनवान का तकाजा है कि सबसे पहले हम हसब ज़ेल सवालात की वजाहत करें। नंबर एक, तसव्वुफ़ क्या है? दूसरा सवाल, गंगा जमनी तहजीब क्या है? तीसरा सवाल, इसके फ़रोग में तसव्वुफ़ और सूफिया का रोल क्या है? और चौथा और आखिरी सवाल कि मौजूदा अहद में इस तहजीब की अहमियत क्या है? तसव्वुफ़ क्या है? तसव्वुफ़ इस्लाम के बातनी, अखलाकी और रूहानी निज़ाम का नाम है। तसव्वुफ़ की बुनियाद हदीस जिब्रील है, जिसमें इसके लिए लफ्ज़ अल एहसान का इस्तेमाल किया गया है और कहा गया है कि दीन में एहसान यह है कि जब तुम अपने रब की इबादत करो तो ये तसव्वुर रहे कि गोया तुम अपने रब को देख रहे हो, या ये कि रब तुम्हें देख रहा है। यही हकीकत तसव्वुफ़ है। इसके साथ ही साथ बाद के अदवार में तसव्वुफ़ का एक फ़लसफियाना पहलू नज़रिया वहदतुल वजूद भी सामने आया। इसके मुताबिक कायनात खुदा की सिफात जमालो जलाल का मज़हर है। इस नज़रिए के ज़ेर असर सूफिया का खल्के खुदा से ताल्लुक़ और गहरा हो गया। उन्होंने इसके लिए यह हदीस भी सामने रखी कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, अलखल्क़ु कुल्लुहुम इयालुल्लाह फ़अहब्बुहुम इलैह अनफ़अहुम लियालिल्लाह। यानि पूरी मखलूक अल्लाह का कुंबा है और अल्लाह के नज़दीक सबसे ज़्यादा महबूब वो शख्स है जो अल्लाह के कुंबे को सबसे ज़्यादा नफ़ा पहुँचाने वाला हो। इसी तनाजुर में हम देखते हैं कि तकरीबन तमाम सूफिया का इस बात पर ज़ोर है कि इबादत हक के बाद खिदमत खल्क अजीम तरीन चीज़ है। शेख सादी ने बजा तौर से सूफिया की तर्जमानी करते हुए कहा है, तसव्वुफ़ बजुज खिदमत खल्क नीस्त बतस्बीहो सज्जादा वो दलक नीस्त। यानी तसव्वुफ़ सिर्फ माला जपने और गुदड़ी पहनने का नाम नहीं, बल्कि इंसानों की खिदमत और सेवा करने का नाम है। हिंदुस्तान में तसव्वुफ़ के अलमबरदारों में शेख अली हिजवेरी, ख्वाजा मोइनुद्दीन चिश्ती, बाबा फरीद गंज शकर, ख्वाजा बहाउद्दीन ज़करिया मुल्तानी, हज़रत साबिर पाक कलियरी, ख्वाजा निज़ामुद्दीन अलिया, शेख शरफुद्दीन अहमद यहिया मनीरी, मखदूम अशरफ की चौछवी, हज़रत बदीउद्दीन शाह मदार, शाह मीना लखनवी और शेख अहमद सरहिंदी के नाम बहुत नुमाया है। दूसरा सवाल कि गंगा जमुनी तहजीब क्या है? अब सवाल यह है कि यह गंगा जमुनी तहजीब क्या है? गंगा जमुनी तहजीब दरअसल एक मुश्तरका तहजीब कंपोजिट कल्चर है, जिसे गंगा और जमुना के किनारों पर आबाद शिमाली हिंदुस्तान के सूफियों और संतों ने तश्कील दिया, जिसमें अपनी मजहबी रिवायत की मुकम्मल पासदारी के साथ दिगर अहले मजाहिब का एहतराम और उनके साथ हुस्न सलूक, महब्बत और रवादारी, हम आहंगी और भाईचारे के जज्बात पाए जाते हैं। फ़वाइदुल फ़ुआद के मुताले से इस हकीकत को समझा जा सकता है कि सूफिया ने हिंदुस्तान की मजहबी तकसीरियत यानी रिलीजियस प्लूरलिज्म को कबूल करते हुए किस तरह यहाँ गंगा जमुनी तहजीब की तश्कील की। चूँकि सूफिया ने रस्मों और रिवायतों की जगह इंसानियत को फ़रोग दिया और इस तरह से हिंदुओं और मुसलमानों को एक दूसरे से करीब किया, ज़ात पात की नफरत अंगेजियों को कम किया, मादियत की जगह रूहानियत की तरफ लोगों को मुतवज्जह किया और एक नई तहजीबी रिवायत की तख्लीक की। इसके साथ ही सूफिया ने तकसीरी मुआशरे में इस्लामी दावत का ऐसा निज़ाम वज़ा किया कि मदऊ कौम की तरफ से किसी किस्म की मुज़ाहमत का सामना नहीं रहा, बल्कि तुरफा ये कि गैर मुस्लिम हमेशा सूफिया के ऊपर महब्बतों के फूल निछावर करते रहे और सूफिया की आस्ताना बोसी को अपने लिए सादतमंदी तसव्वुर करते रहे। इसी नई मुश्तरका तहजीब की बिना शेख अली हिजवेरी और ख्वाजा गरीब नवाज ने रखी। कुतुब साहब ने और बाबा फरीद ने इसको परवान चढ़ाया और ख्वाजा निज़ामुद्दीन औलिया ने खुसरो की शक्ल में इस तहजीब की शहकार तस्वीर पेश कर दी। दिगर मशाइख सूफिया ने इसी तहजीब को आगे बढ़ाया। इस लिहाज से ये कहा जा सकता है कि हिंदुस्तान में गंगा जमुनी तहजीब के मेमार अकाबिर चिश्त हैं। गालिबन इसी तनाजुर में ये कहा जाता है कि हिंदुस्तान चिश्तियों की विलायत है। ख्वाजा मोइनुद्दीन चिश्ती 13वीं सदी ईस्वी के आगाज़ में हिंदुस्तान तशरीफ़ लाए آپ نے سرزمین اجمیر سے انسانی اخوت، ہمدردی، مساوات اور غربہ پروری کا سبق دیا۔ انہوں نے سکھایا کہ انسان کی کرامت اس کا انسان ہونا ہے، اس کے لیے کسی مخصوص مذہب یا روایات کی قید اضافی ہے، اس لیے تمام انسانوں کے ساتھ سب کو یکساں سلوک کرنا چاہیے۔ حضرت خواجہ کا یہ پیغام طبقاتی نظام میں جکڑے ہوئے معاشرے کے لیے جرعِ آب حیات ثابت ہوا اور ملک کے اندر ایک نیا سماج تشکیل پانا شروع ہوا، جس کی بنیاد محض انسان دوستی اور کرامت انسانی کا اعتراف تھا۔ بابا فرید الدین گنج شکر کی میٹھی وانی نے پنجاب کو اتنا متاثر کیا کہ ان کا کلام سکھ مذہب کے بانی گرو نانک اور دوسرے گروؤں کے برابر سمجھا گیا۔ بابا صاحب کی شاعری نے خواجہ صاحب کے پیغام امن و آشتی کو کھیتوں اور کھلیانوں تک پہنچا دیا۔ بابا فرید کے خلیفہ اجل سلطان المشائخ خواجہ نظام الدین اولیاء نے اس مشترکہ تہذیبی روایت کو پایۂ تکمیل تک پہنچایا۔ آپ مختلف مذاہب کے لوگوں کے درمیان یکساں مقبول تھے۔ ان کی خانقاہ میں صوفیوں کی طرح جوگیوں کی بھی آمد ہوتی رہتی، لوگ ان سے دعائیں لینے کے لیے ان کے دربار میں حاضری دیتے۔ انہوں نے ایک طرف تو انسان دوستی کا سبق سکھایا، دوسری طرف اپنی خانقاہ کے نظام کے ذریعہ اس کا موقع دیا کہ ہر مذہب و ملت کا آدمی ان کے در پر حاضری دے سکے۔ حضرت کے دربار میں کسی سے بھی اس کا مذہب نہیں پوچھا جاتا تھا، بلکہ اس کی ضرورت پوچھی جاتی تھی۔ بات گنگا جمنی تہذیب کی ہو اور جناب خسرو کا نام نہ آئے، یہ ممکن نہیں ہے۔ اگر خسرو کو گنگا جمنی تہذیب کا پیکر مجسم کہا جائے تو یہ حقیقت کی ترجمانی ہوگی۔ بقول پروفیسر اختر الوا سے، زبان گجری کی پرکیف روانی ہو یا جمنا کے کنارے اشنان کا منظر، ہندو بچے کی سادگی آمیز بھکتی ہو یا روم و ایران کی رزمارائیاں، محل سراؤں کی بزمگاہ ہو یا دخترِ دہکاں کا پرکیف ساؤنی گیت، امیر خسرو اس تہذیب کے ہر بنے منہ میں موجود ہیں۔ وہ ہندوستان کے تمدن کی علامت، اردو اور ہندی دونوں زبانوں کے بانی ہیں، عربی، فارسی، ترکی کے شاعر ہیں، موسیقی کے ایسے ماہر کہ آج 600 سال میں ایسا ماہر فن پیدا نہیں ہو سکا۔ غرض، امیر خسرو کی جامع صفات شخصیت نے حضرت محبوب الہی کے زیر نگرانی ہندوستان کی گنگا جمنی تہذیب کی عمارت کو پایۂ تکمیل تک پہنچایا، جس عمارت کی بنیاد حضرت داتا گنج بخش اور حضرت خواجہ اجمیری نے رکھی تھی، وہ حضرت امیر خسرو کے ساتھ مکمل ہو گئی۔ آج ہم جس ہندوستان میں جیتے ہیں، وہ دراصل وہی ہندوستان ہے جس کی تعمیر حضرات صوفیہ اور بالخصوص حضرات چشتیہ نے کی تھی۔ خواجہ سلیمان توسوی نے مسلک صوفیہ کی ترجمانی ان الفاظ میں کی ہے، در طریق ماہست کے با مسلمان و ہندو صلح بائے داشت، یعنی ہمارے سلسلے کا یہ اصول ہے کہ مسلمان اور ہندو دونوں میں باہم مصالحت رہنی چاہیے۔ اپنی مذہبی روایت سے وابستگی کے ساتھ دوسروں کے لیے صبر و تحمل کے تناظر میں نذیر اکبر آبادی نے صوفیہ کی تشکیل کردہ اس تہذیبی روایت کی ترجمانی اپنے ان الفاظ میں کی ہے، جھگڑا نہ کرے مذہب و ملت کا کوئی یہاں، جس راہ میں جو آن پڑے خوش رہے ہر آن، زمنار گلے میں کے بغل بیچ ہو قرآن، عاشق تو قلندر ہے نہ ہندو نہ مسلمان، کافر نہ کوئی صاحب اسلام رہے گا، آخر وہی اللہ کا ایک نام رہے گا۔ اب آخری سوال کہ آج موجودہ عہد میں گنگا جمنی تہذیب کے احیاء کی ضرورت کیوں ہے؟ یہ سب اس عہد کی باتیں تھیں جب ہندوستان پر مسلمانوں کی انگریزوں کی حکومت تھی، لیکن آج ہندوستان پر ایک سیکولر جمہوری نظام حاکم ہے، جسے ہندوستان پر ہندوستانیوں کی حکومت کہا جا سکتا ہے۔ اس نظام کی مضبوطی کے لیے اور زیادہ ضروری ہے کہ گنگا جمنی تہذیب مزید مستحکم ہو، اقوام ہند بطور خاص ہندو اور مسلمان باہم شیر و شکر بن کر

0: قسم.
1: ابھی آپ نظام خان سے ان کا کلام سماعت فرما رہے تھے. اسی کے ساتھ آج کا اردو پروگرام اختتام پذیر ہوتا ہے. اس پروگرام کو آکاشوانی کے پریاگ راج مرکز پر تیار کیا گیا اور آکاشوانی کے لکھنؤ مرکز سے نشر کیا گیا.
2: یہ آکاشوانی کا گورکھپور کیندر ہے. سگم سنگیت یہ پروگرام اب سے کچھ ہی دیر میں.
3: ریلوے ٹریک کے کنارے جھاڑیوں, سوکھی گھاس اور کھیتوں کی پرالی میں آگ نہ جلائیں. اس سے ٹرینوں کا پریچالن بادھت ہوتا ہے ایوم درگھٹنا کی استھتی بنی رہتی ہے.
4: ریل یاترا کے دوران ٹرین میں پٹاخے یا کوئی بھی جولنشیل وستو لانا سخت روپ سے پرتیبندھت اور دنڈنیہ اپرادھ ہے. ٹریک پار کرنے کے لیے کیول ادھیکرت فٹ اوور برج, روڈ اوور برج یا انڈر پاس کا ہی پریوگ کریں. ساودھانی برتیں, سرکشت رہیں.
3: پوروتر ریلوے دوارا جنہت میں جاری.
5: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
6: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
5: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
6: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
5: डायल कीजिए 870001424.
6: नंबर एक बार फिर नोट करें 870001424.
2: सुगम संगीत सुनने वालों का श्वेता का प्यार भरा नमस्कार. कार्यक्रम की शुरुआत में श्रोताओं फैज़ अहमद फैज़ का एक शेर अर्ज करती हूँ कि कर रहा था गमे जहाँ का हिसाब, कर रहा था गमे जहाँ का हिसाब, आज तुम बेहिसाब याद आए.
7: Yeah.

तारा बलिरहेका छौँ लोक साथै आधुनिक सङ्गीत। त अनुश्रोता, कार्यक्रममा प्रथममा स्वीकार्नुहोस् यो लोक प्रस्तुति नरेन्द्र गुरुङ अनि उत्तम प्रधानको शर्मा।

0: श्रोता लोक साथै आधुनिक प्रस्तुतिहरूको पछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। भारत र भियतनामले आज डिजिटल प्रौद्योगिकी, दुर्लभ खनिज, चिकित्सकीय उत्पादहरूसित सम्बन्धित विनियम, सार्वजनिक क्षेत्र लेखा परीक्षा, डिजिटल भुक्तान प्रणाली, संस्कृति तथा पर्यटनको क्षेत्रमा धेरै सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान, उत्तर प्रदेश, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाका 19 जिल्लाहरूलाई समेट्ने रेलवे परियोजनाहरूको मन्त्रीमण्डलको स्वीकृतिलाई स्वागत गर्नुभएको छ। पश्चिम बङ्गाल सरकारको अधीनमा रहेको विभिन्न पदमा कार्यरत सेनानिवृत्त अधिकारीहरूलाई आजदेखि कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले विद्युतीय वाहनहरू किन्ने मानिसहरूमा उत्साह बढेको बताउनु भएको छ र भारतीय जनता पार्टीले पश्चिम बङ्गालमा विधायक दलको नेताको चयनका लागि पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री अमित शाहलाई केन्द्रीय पर्यवेक्षक नियुक्ति गरेको छ। अब समाचार विस्तारमा। भारत र भियतनामले आज डिजिटल प्रौद्योगिकी, दुर्लभ खनिज, चिकित्सकीय उत्पादहरू सित सम्बन्धित विनिमयम, सार्वजनिक क्षेत्र लेखा परीक्षा, डिजिटल भुक्तान प्रणाली, संस्कृति तथा पर्यटनको क्षेत्रमा धेरै सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि भियतनामका राष्ट्रपति तो लाम बीच आज दिउँसो नयाँ दिल्लीमा भएको बैठकपछि सम्झौतामा हस्ताक्षर भएको हो। बैठकको क्रममा दुई नेताले द्विपक्षीय सम्बन्धका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा व्यापक बातचित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाभित्र भियतनामको राष्ट्रपतिको रूपमा निर्वाचित भएपछि राष्ट्रपति लामको भारत भ्रमणले भारत भियतनाम सम्बन्धलाई अधिक प्राथमिकता दिएको बताउनु भएको छ।
2: आज हम अपने संबंधों को एनहेंस कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप के स्तर पर ले जा रहे हैं। अब हम अपनी साझेदारी को और ऊंचे लक्ष्यों की ओर अग्रसर करेंगे। कल्चर, कनेक्टिविटी और कैपेसिटी बिल्डिंग के साथ साथ सिक्योरिटी, सस्टेनेबिलिटी और सप्लाई चेन रेजिलियंस, हर क्षेत्र में हमारा सहयोग नए स्तर पर पहुंचेगा।
1: यसअघि भियतनामका राष्ट्रपति तो लामलाई आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभयो। यस अवसरमा पीयूष गोयल, अश्विनी वैष्णव अनि डाक्टर जितेन्द्र सिंह सहित धेरै केन्द्रीय मन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति लामले राजघाट गएर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान, उत्तर प्रदेश, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाका 19 जिल्लाहरूलाई समेट्ने रेलवे परियोजनाहरूको मन्त्रीमण्डलको स्वीकृतिलाई स्वागत गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले यी परियोजनाहरूले कनेक्टिभिटी बढाउन र परिचालन दक्षतामा सुधार गर्ने साथै देशको पूर्वाधार र आर्थिक वृद्धिलाई पनि बढावा दिने बताउनु भएको छ। यी परियोजनाहरूले देशभरिका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पहुँचमा थप सुधार ल्याउने प्रधानमन्त्री श्री मोदीको भनाइ छ। पश्चिम बङ्गाल सरकारको अधीनमा रहेको विभिन्न पदमा कार्यरत सेनानिवृत्त अधिकारीहरूलाई आजदेखि कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। तीमध्ये अधिकांश सेनानिवृत्त आइएएस अधिकारीहरू छन्। लोकभवनको निर्देश अनि मुख्य सचिव दुष्यन्त नरियालाको जानकारी अनुसार सबै विभागका सचिवहरूले मौखिक रूपमा यो निर्देशको पालना गर्न सूचना दिएका छन्। यी आदेश नयाँ सरकार गठन नभएसम्म जारी रहनेछ। मुख्यमन्त्री कार्यालय सूत्र अनुसार प्रशासनका धेरै सल्लाहकारहरूले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। यसमा अलापन बन्दोपाध्याय, हरिकृष्ण द्विवेदी, मनोज पन्त र अविरूप सरकार सामेल छन्। मुख्य सचिवले सबै विभागहरूमा आधिकारिक फाइलहरूको सुरक्षाको महत्त्वलाई दोहोऱ्याउनु भएको छ र वित्तीय सल्लाहकारहरूले फाइलहरूको उचित संरक्षणमा सहयोग गर्नेछ। केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले विद्युतीय सवारी साधन किन्ने मानिसहरूमा उत्साह बढेको बताउनु भएको छ। मन्त्री गडकरीले नयाँ दिल्लीमा एक निजी अटो समिट एन्ड अवार्ड्स 2026 सम्बोधन गर्नुहुँदै जीवाश्म इन्धनको उत्तम विकल्पहरूको प्रयोग गर्न र जनतामा यसको प्रचारका लागि व्यापक अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले दिल्ली एनसिआरमा 160,000 करोड रुपियाँ लागतको सडकहरू निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, भारतीय उद्योगहरूले बायोमासबाट बायो सिएनजी बनाउन पनि काम गरिरहेका छन्। वैकल्पिक इन्धनको उत्पादनमा कृषकहरूको महत्त्वपूर्ण भूमिका जोड दिनुहुँदै श्री गडकरीले भन्नुभयो, कृषकहरूको भूमिका खाद्य उत्पादक र कृषिबाट ऊर्जा उत्पादन, भिटामिन उत्पादन र हाइड्रोजन जेनेरेटरमा विकसित भएको छ।
3: ट्रांसफॉर्मेशन बहुत तेजी से चल रहा है। सेकेंड थिंग रिसर्च भी चल रहा है। ये बायो बिटुमिन तैयार किया, अब इथेनॉल से आइसोबिटेनॉल तैयार हुआ। बड़े बड़े इंडस्ट्रीज अभी बायोमास से बायो सीएनजी बनाने का काम। तो अब ये किसान एक प्रकार से अन्नदाता नहीं, ऊर्जा दाता, ईंधन दाता, बिटुमिन दाता, हवाई ईंधन दाता, और आगे अब हम किसानों को हाइड्रोजन दाता बनाना चाहते है। हाइड्रोजन इज द फ्यूल फॉर द फ्यूचर।
1: भारतीय जनता पार्टीले पश्चिम बङ्गालमा विधायक दलको नेता चयनका लागि पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री अमित शाहलाई केन्द्रीय पर्यवेक्षक नियुक्ति गरेको छ भने ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीलाई केन्द्रीय सहपर्यवेक्षकको रूपमा नियुक्ति गरेको छ। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीलाई राज्यको केन्द्रीय सहपर्यवेक्षकको रूपमा नियुक्ति गरिएको छ। केन्द्रीय मन्त्री डाक्टर मनसुख मान्डविया र भाजपाका पुडुचेरीका प्रभारी निर्मल कुमार सुरानालाई पुडुचेरीमा विधायक दलको नेताको चयनका लागि केन्द्रीय पर्यवेक्षकको रूपमा नियुक्ति गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: समय पर बुवाई, भरपूर उपज की गारंटी।
5: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
4: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
5: एनपीएस पेंशन?
4: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
5: बुढ़ापा सुरक्षित?
4: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब सुन्नुहोस् रहल समाचार। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बयानको आलोचना गर्नुभएको छ। ममता ब्यानर्जीले राज्यपाललाई आफ्नो राजीनामा नबुझाउने बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री प्रधानले तृणमूल कङ्ग्रेसले जनादेश अस्वीकार गर्नु पश्चिम बङ्गालमा लोकतन्त्र कमजोर भएको एउटा उदाहरण भएको आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो, सुश्री ब्यानर्जीले जनताको जनादेशलाई अस्वीकार मात्र गरिरहेकी छैनन्, तर स्वतन्त्र, निष्पक्ष र सुरक्षित चुनाव निश्चित गर्न स्तम्भहरूलाई कमजोर पार्ने निर्वाचन आयोग र सुरक्षा बल जस्ता संस्थानहरूको विश्वसनीयता पनि कमजोर पार्ने प्रयास गरिरहेकी छिन्। निर्वाचन आयोगले पश्चिम बङ्गाल, असम, केरला, तमिलनाडु र पुदुचेरीमा नयाँ विधानसभाहरू गठनका लागि अधिसूचना जारी गरेको छ। यससँगै यी प्रदेशमा औपचारिक निर्वाचन प्रक्रिया पूरा भई नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। आयोगले भनेको छ, परिणाम घोषणा भएपछि अधिसूचना एक महत्त्वपूर्ण संवैधानिक कदम हो। यससँगै सरकार गठनको अर्को चरण निर्धारित कार्यविधि अनुसार सुरु गर्न सकिन्छ। मतदानदेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया वैधानिक

ढाँचा अनुसार स्वतन्त्र निष्पक्ष र पारदर्शी तरिकाले सञ्चालन गरिएको थियो। यस अधिसूचनाले निर्वाचित प्रतिनिधिहरूको शपथ ग्रहण र राज्यमा नयाँ सरकार गठनका लागि

0: भिडियो एआईबाट उत्पन्न डिपफेक भिडियो भएको र गलत सूचना फैलाउन पाकिस्तानी दुष्प्रचार खाताहरूद्वारा प्रसारित भइरहेको स्पष्ट पारेको छ। नागरिकहरूलाई यस्तो भिडियोको प्रभावमा नपर्न र शङ्कास्पद सामग्रीको सूचना 8799711259 मा कल गर्न वा factcheck@pib.gov.inमा इमेल पठाउन आग्रह गरेको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज विज्ञान भवन नयाँ दिल्लीमा स्कुल प्रबन्धन समिति SMC दिशानिर्देश 2026 को सुरुवात गर्नुहुनेछ। विद्यालय प्रबन्धन समितिले NEP 2020 को दृष्टिकोण अनुरूप निपुण भारत मिशन अन्तर्गत आधारभूत साक्षरता र सङ्ख्यात्मकतालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, जसले ग्रेड 2 द्वारा वैश्विक FLNलाई प्राथमिकता दिन्छ। अभिभावक र समुदायको सक्रिय सहभागिता सुनिश्चित गरेर उनीहरूलाई पोषण र समावेशी सिक्न परिवेश सृजना गर्न मद्दत गर्दछ। भारत र युरोपीय सङ्घले भारत EU व्यापार एवं प्रौद्योगिकी परिषदलाई समूह 2 अन्तर्गत इभी ब्याट्री रिसाइक्लिङ क्षमतालाई सुदृढ गर्न 109 करोड रुपियाँको संयुक्त पहल सुरु गरेको छ। भारत सरकारका प्रधान वैज्ञानिक सल्लाहकार प्रोफेसर अजय कुमार सुदले भन्नुभयो, यो सुरुवात भारत EU रणनीतिक साझेदारीमा एक महत्त्वपूर्ण क्षण हो। उहाँले अझ भन्नुभयो, देशको इभी बजारले आफ्नो द्रुत विस्तार जारी राख्दै संसाधन सुरक्षा र पर्यावरणीय प्रतिबद्धताहरूको लागि एक बलियो घरेलु रिसाइक्लिङ परिस्थितिकी सृजना गर्न आवश्यक छ। भारतका लागि युरोपीय युनियनका राजदूत हर्वे टेल्फिनले हरित सङ्क्रमणको केन्द्रमा रहेको ब्याट्रीको महत्त्वमाथि प्रकाश पार्नुभयो। यो समाचार युट्युबमा @AIR Khrsiong मार्फत पनि सुन्न सक्नुहुनेछ। भारत र अल्जेरिया बीचको संयुक्त आयोगले पहिलो बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा दुवै पक्ष बीच तालिम, सैन्य अभ्यास, चिकित्सा र सहयोग, रक्षा उद्योगका क्षेत्रमा आपसी चासोका विषयहरूमा चर्चा भएको थियो। दुवै देशबीच रक्षा सहयोग गतिविधिलाई अझ बढाउने सहमति भएको छ। दुवै देशहरूले भारत अल्जेरिया रक्षा सहयोगको कार्यान्वयनको निगरानीका लागि प्रक्रियाको जिम्मेवार नियमहरू हस्ताक्षर गरे, जसले संयुक्त आयोगको बैठकहरूको लागि मार्गदर्शन ढाँचाको रूपमा काम गर्नेछ। रक्षा मन्त्रालयले भनेको छ कि भारत र अल्जेरिया बीचको सम्बन्धले वर्ष 2024 रक्षा MOU हस्ताक्षर गरेपछि गति लिएको छ र दुवै पक्षको उच्चस्तरीय भ्रमणले यसलाई अझ बलियो बनाएको छ। पन्जाबमा अमृतसर र जलन्धरमा सेना र सीमा सुरक्षा बल परिसरहरू बाहिर गैराती 2 विस्फोटहरू भएपछि सुरक्षा बलहरू उच्च सतर्कतामा छन्। विस्फोटमा कुनै मानवीय क्षति भएको खबर भने प्राप्त भएको छैन। अमृतसरको खासा छाउनी क्षेत्रमा रहेको सैन्य प्रतिष्ठानसँग जोडिएको BSF परिसरको बाहिर विस्फोट भएको थियो। यो सडक अटारी सीमातर्फ जाँदछ। जालन्धरमा सीमा सुरक्षा बलको फ्रन्टियर हेडक्वार्टरको मूल गेट नजिकै विस्फोट भएको थियो। BSFका जवानहरूलाई अनलाइन डेलिभरी पार्सल पुर्याउने क्रममा विस्फोट भएको थियो। यसमा डेलिभरी व्यक्तिको स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। डेलिभरी बोयलाई सामान्य चोट लागेको छ। घटनाबारे थप जाँच भइरहेको पुलिसले जनाएको छ।
1: खालिस्तान लिबरेशन आर्मी एस सारे नॉन एग्जिस्टेंट ऑर्गेनाइजेशन है। ISI की कोशिश है, वो एक फेक नैरेटिव बना रहे हैं जिया कि पंजाब डिस्टर्ब है। एक FIR रजिस्टर की गई है अंडर द रेलेवेंट सेक्शंस ऑफ लॉ ते इन्वेस्टिगेशन जड़ा हैगा दैट इज बीइंग कैरीड आउट इन क्लोज कोऑर्डिनेशन विद द आर्मी एंड अदर एजेंसीज।
0: अमेरिकामा भारतीय मूलका रिपब्लिकन नेता विवेक रामस्वामीले ओहायो को गभर्नरका लागि 87% मत साथ रिपब्लिकन उम्मेद्वारको नामाङ्कन सुरक्षित गर्नुभएको छ। उहाँले यस वर्षको नोभेम्बरमा डेमोक्राट MA एक्टनको सामना गर्नुहुनेछ। इरानको राजधानी तेहरान नजिकै रहेको एक सपिङ सेन्टरमा हिजो आग लागि भएको छ। घटनामा 8 जनाको मृत्यु हुनका साथै 36 जना घाइते भएका छन्। तेहरान प्रान्तको अन्दी सिंह सहरमा रहेको अर्घावन सपिङ सेन्टरमा आग लागि भएको सरकारी टेलिभिजनले जनाएको छ। आग लागेको कारण खोल्न सकेको छैन। भारतीय निर्वाचन आयोगले पश्चिम बङ्गालका मुख्य सचिव, पुलिस महानिदेशक र केन्द्रीय सशस्त्र पुलिस बललाई चुनावपछि हुने हिंसाका कुनै पनि घटनाप्रति शून्य सहनशीलता अप्नाउन निर्देश दिएको छ। आयोगले स्थलगत अवस्थाको समीक्षा गरी जारी गरेको निर्देशमा विधानसभा चुनावको परिमाणपछि शान्ति सुरक्षा कायम गर्न कठोर र तत्काल कारवाही गर्नुपर्ने कुरामा जोड दिएको छ। निर्वाचन आयोगले राज्य प्रशासन र सुरक्षा एजेन्सीहरूलाई चुनावी परिणामसँग सम्बन्धित धम्की, प्रतिशोध वा झडप रोक्न सबै आवश्यक कदमहरू चाल्न आग्रह गरेको छ। निर्वाचन आयोगले अधिकारीहरूलाई सबै नागरिकहरू, विशेष गरी जोखिममा रहेका समूह र राजनीतिक कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न र संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलको उपस्थिति कायम राख्न पनि निर्देश दिएको छ। मुडिज रेटिङ्स अनुसार भारत

0: विगत पाँच वर्षमा सबैभन्दा लचिलो ठुलो उदयमान बजार अर्थव्यवस्थाहरूमध्ये एक बनेको छ। हालैको रिपोर्टमा एजेन्सीले भनेको छ, बलियो विदेशी मुद्रा भण्डारण, एक स्थिर र अनुमानित नीति ढाँचा र गहिरो घरेलु पुँजी बजारको समर्थनमा भारत भविष्यको वैश्विक छटकाहरू सहन गर्न आफ्ना अन्य समकक्षहरूभन्दा राम्रो स्थितिमा छ। राष्ट्रिय जाँच एजेन्सीले इस्लामिक स्टेट आइएससँग सम्बन्धित षड्यन्त्रमा संलग्न भएको आरोपमा एक डाक्टरसहित तिनजना विरुद्ध आरोप पत्र तयार गरेको छ। यो षड्यन्त्र सार्वजनिक स्थलहरूमा जैविक विषाक्त पदार्थहरू प्रयोग गरेर सामूहिक नरसंहार गर्ने योजना समावेश थियो। मौसम विभागले आज बिहार र गङ्गा पश्चिम बङ्गालमा मेघगर्जन र तेज हावाको साथ चेतावनी जारी गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय र सिक्किममा पनि भारी वर्षाको सम्भावना रहेको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। भारत र भियतनामले आज डिजिटल प्रौद्योगिकी, दुर्लभ खनिज, चिकित्सकीय उत्पादहरूसित सम्बन्धित भियतनाम विनियम, सार्वजनिक क्षेत्र लेखा परीक्षा, डिजिटल भुक्तान प्रणाली, संस्कृति तथा पर्यटनको क्षेत्रमा धेरै सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान, उत्तर प्रदेश, कर्नाटक, आन्ध्र प्रदेश र तेलङ्गानाका 19 जिल्लाहरूलाई समेट्ने रेलवे परियोजनाको मन्त्रीमण्डलको स्वीकृतिलाई स्वागत गर्नुभएको छ। पश्चिम बङ्गाल सरकारको अधीनमा रहेको विभिन्न पदमा कार्यरत सेनानिवृत्त अधिकारीहरूलाई आजदेखि कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ र भारतीय जनता पार्टीले पश्चिम बङ्गालमा विधायक दलको नेताको चयनका लागि पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री अमित शाहलाई केन्द्रीय पर्यवेक्षक नियुक्ति गरेको छ। अहिलेलाई समाचार पुरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ अर्धचालक मिशन भारतलाई विश्वव्यापी केन्द्र बनाउने। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत अर्धचालक मिशन आईएसएम डिजिटल इण्डिया कर्पोरेशन भित्रको एक स्वतन्त्र व्यापार विभाग हो, जसले भारतलाई इलेक्ट्रोनिक्स उत्पादन र डिजाइनको लागि विश्वव्यापी केन्द्र बनाउने, जीवन्त अर्धचालक र प्रदर्शन इलेक्ट्रोनिक्स विकास गर्ने लक्ष्य राख्छ। विश्वव्यापी विशेषज्ञहरूको नेतृत्वमा मिशनले विभिन्न मन्त्रालयहरू, उद्योगहरू र शिक्षाविदहरूसँगको सहकार्यमा अर्धचालक र प्रदर्शन इको सिस्टमको विकासको लागि केन्द्रबिन्दुको रूपमा काम गर्दछ। आईएसएमको उद्देश्यहरू सुरक्षित माइक्रो इलेक्ट्रोनिक्स अपनाउने सुविधा प्रदान गर्नु र एक विश्वसनीय अर्धचालक आपूर्ति श्रृङ्खला विकास गर्नु हो। यसमा कच्चा पदार्थ, विशेष रसायन, ग्यास र उत्पादन उपकरणहरू समावेश छन्, जसले इलेक्ट्रोनिक्स डिजाइन, स्वचालन ईटीए उपकरणहरू, फाउन्ड्री सेवाहरू र प्रारम्भिक चरणका स्टार्टअपहरूको लागि अन्य उपयुक्त संयन्त्रहरूको रूपमा आवश्यक सहयोग प्रदान गरेर भारतीय अर्धचालक डिजाइन उद्योगको बहुगुणा वृद्धिलाई सक्षम बनाउँछ। स्वदेशी बौद्धिक सम्पत्ति आईपी उत्पादनलाई प्रवर्धन र सहजीकरण गर्ने प्रविधिहरूको स्थानान्तरण टीओटीलाई प्रोत्साहन सक्षम र प्रोत्साहन गर्ने, भारतीय अर्धचालक र प्रदर्शन उद्योगमा स्केलको अर्थतन्त्रलाई उपयोग गर्न उपयुक्त संयन्त्रहरू स्थापना गर्ने, अनुदान विश्वव्यापी सहयोग र शैक्षिक अनुसन्धान संस्थाहरू उद्योगहरूमा अन्य संयन्त्रहरू मार्फत उत्कृष्टता केन्द्रहरू सीओईएस स्थापना गरेर विकासवादी र क्रान्तिकारी प्रविधिहरूसहित अर्धचालक र प्रदर्शन उद्योगमा अत्याधुनिक अनुसन्धान सक्षम पार्नेछ र सहयोगी अनुसन्धान व्यवसायीकरण र सिप विकासलाई उत्प्रेरित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सीहरू, उद्योगहरू र संस्थाहरूसँग सहकार्य र साझेदारी कार्यक्रमहरू सक्षम पार्नेछ।

आईएसएमले सेमिकन इण्डिया कार्यक्रम अन्तर्गत स्वीकृत योजनाहरूको लागि नोडल एजेन्सीको रूपमा काम गरिरहेको छ। आईएसएमद्वारा प्राप्त आवेदनहरूको मूल्याङ्कन भइरहेको छ। आईएसएमले भारतमा लगानी आकर्षित गर्न विभिन्न सरकारवालाहरू र प्रदर्शन इकोसिस्टमसँग पनि संलग्न भइरहेको छ। भारतले दिएको अर्धचालक र प्रदर्शन इकोसिस्टम निर्माण गर्न र रूपियाँ 76,000 करोड़को वित्तीय परिव्ययको साथ व्यापक सेमिकन इण्डिया कार्यक्रमलाई अनुमोदन गरेको छ। सेमिकन इण्डिया कार्यक्रमले सिलिकन अर्धचालक फ्याब्स, डिस्प्ले फ्याब्स, कम्पाउण्ड अर्धचालक, सिलिकन फोटोनिक्स, सेन्सर र अर्धचालक प्याकेजिङ र डिजाइन जस्ता क्षेत्रहरूमा कम्पनीहरूलाई आकर्षित प्रोत्साहन प्रदान गर्दछ, जसले अर्धचालक उत्पादन र सहकार्यलाई समर्थन गर्दछ। भारत अर्धचालन मिशनले अर्धचालक र प्रदर्शन डिजाइन र नवप्रवर्तनको लागि संरचित व्यापक इको सिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ, जसले विश्वव्यापी इलेक्ट्रोनिक्स निर्माण र डिजाइनमा भारतको स्थितिलाई सुदृढ बनाउँछ। मिशनले सक्रिय रूपमा स्वदेशी बौद्धिक सम्पत्ति उत्पादनलाई प्रवर्धन गर्दछ र सहयोगी अनुसन्धान व्यवसायीकरण र सीप विकासको लागि साझेदारीलाई प्रोत्साहन गर्दछ। भारत चाँडै नै चिप बनाउने केन्द्रको रूपमा देखा पर्ने अपेक्षा गरिएको विचारले गति लिएको छ। लगानीकर्ताहरू भारतको अर्धचालक क्षेत्रमा भीड़भाड़ गरिरहेका छन्। विश्वव्यापी विशाल उन्नत माइक्रो डिभाइसेस एएमडीले बेंगलुरूमा रहेको आफ्नो सबैभन्दा ठूलो अनुसन्धान र विकास सुविधामा 400 मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ। सम्भावित रूपमा 3,000 इन्जिनियरहरूलाई रोजगारी दिनेछ। भारतको प्याकेजिङ युनिट स्थापना गर्ने माइक्रोनको निर्णयले धेरै खेलाड़ीहरूलाई आकर्षित गरिरहेको छ, जसमा सिमटेक र एयर लिक्विड जस्ता कम्पनीहरूले सञ्चालन शुरू गर्न चासो देखाएका छन्। एक प्रमुख सिलिकन वेफर उपकरण निर्माता डिस्कोले देशमा आधार स्थापना गर्ने विचार गरिरहेको बताइएको छ।

सूचना नि मनोरंजन का अनुपम संगम यो हो आकाशवाणी खरसाङ केन्द्र को प्रसारण एफएम 103.5 मेगाहर्ज मा समय अपराह्न 3 बजे श्रोता र अब को अघिल्लो 15 मिनट मनोरंजन गराउने छौ विविध हिन्दी फिल्मी गीतहरूबाट त आउनु श्रोता यो प्रथम प्रस्तुति रहेको छ चलचित्र लुटमारबाट आशा भोसलेको शर्मा

0: विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतपछि श्रोता अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आज गुवाहाटी स्थित राजभवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई विधानसभा चुनाव प्रक्रिया पूरा भएपछि राजीनामा दिनुभएको छ। राजीनामासँगै चुनाव परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ। यसअघि असमका मुख्य चुनाव अधिकारी अनुराग गोयलले औपचारिक रूपमा असम विधानसभा चुनावको परिणाम राज्यपाललाई बुझाउनुभयो र विधानसभाका नवनिर्वाचित सदस्यहरूको आधिकारिक सूची हस्तान्तरण गर्नुभयो। भर्खरै सम्पन्न विधानसभा चुनावमा एनडीएले 126 मध्ये 102 सीट जितेर निर्णायक जनादेश प्राप्त गरेको छ। भाजपा 82 सीटका साथ सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ भने उसका सहयोगी बोडोल्यान्ड पिपल्स फ्रन्ट र असम गण परिषदले 10-10 सीट जितेका छन्। कांग्रेस उन्नाइस सीट जितेर विधानसभामा दोस्रो ठूलो दलको रूपमा उदाएको छ। सोमबार घोषणा गरी विधानसभा क्षेत्र जितेर प्रभावशाली प्रदर्शन गरेको छ भने भारतीय राष्ट्रिय काङ्ग्रेसले एक सीट जित्न सफल बनेको छ। 29 नम्बर पलासबारी एलएसीमा भाजपाका हिमांशु शेखर वैश्यले असम गण परिषद समर्थित उम्मेद्वार पंकज लोचन गोस्वामीलाई 43,953 मतको अन्तरले पराजित गरेको छ। मेघालय मन्त्रीमण्डलले हिज आधिकारिक रूपमा चकलेट महसिरलाई राज्य माछाको रूपमा अप्नाएको छ, जसलाई स्थानीय रूपमा खसौ भनिन्छ। ताजा पानीको पारिस्थितिक प्रणालीमा अडासको चिन्ता राष्ट्रिय स्तरमा तीव्र हुँदै गएको समयमा लिएको यो निर्णयले पर्यावरणीय रूपमा महत्वपूर्ण र सांस्कृतिक रूपमा मूल्यवान प्रजातिलाई औपचारिक रूपमा मान्यता दिने र संरक्षण गर्ने मेघालयको प्रयासलाई प्रतिबिम्बित गर्दछ। चकलेट महसिर यस क्षेत्रको द्रुत गतिमा बग्ने र सफा नदी प्रणालीमा पाइने एक स्थानीय प्रजाति हो, जसलाई राज्यको नदी पारिस्थितिक प्रणाली र पारिस्थितिक पहिचानको एक प्रमुख घटक मानिएको छ। नागाल्यान्ड सरकारले युवाहरूको स्वास्थ्य कवरेजको लागि 100 दिवसीय आयुष्मान छात्र कवरेज मिसनको शुरूआत गरेको छ। यो मिसन जिल्ला प्रशासन र नागाल्यान्ड स्वास्थ्य सुरक्षा सोसाइटीको सहयोगमा यसै महिनादेखि अगस्तसम्म सञ्चालन हुनेछ। यस पहल अन्तर्गत चयनित शिक्षण संस्थानमा पञ्जीकरण अनि आयुष्मान कार्ड निर्माण शिविर आयोजना गरिनेछ। यस मार्फत पात्र छात्रहरूलाई आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अनि मुख्यमन्त्री स्वास्थ्य बीमा योजना अन्तर्गत पञ्जीकृत गरिनेछ। यस मिसनको उद्देश्य सार्वभौमिक पञ्जीकरण अनि स्वास्थ्य देखभालको माध्यमबाट छात्रहरूको स्वास्थ्य सुरक्षालाई सुगुप्त सूचनाको आधारमा अभियान चलाएर प्रतिबन्धित संगठन युनाइटेड लिबरेसन फ्रन्ट अफ असम अल्फा स्वाधीनको एक क्याडरलाई पक्राउ गरी विस्फोटक एवं जिउँदो कारतुस जफ्त चलाएको एक अभियान अवधि उल्फा क्याडरलाई पक्राउ गरेको थियो। पक्राउ परेका आरोपीबाट पुलिसले 7 ग्रेनेड 13 राउन्ड कारतुसको साथै नगद राशि अनि अन्य आपत्तिजनक दस्तावेज बरामद गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी गहन पुछताछ गरिरहेको छ। मुख्यमन्त्री पेमा खाण्डुले दोईमुखको राजीव गान्धी विश्वविद्यालयमा महोत्सवको नवौं संस्करणको उद्घाटन समारोहमा भाग लिनुहुँदै समग्र शिक्षा र युवा सशक्तिकरणको आवश्यकतामाथि जोड़ दिनुभएको छ। उहाँले अरूणाचल पेनी रोमालाई सांस्कृतिक एकताको रूपमा बढ़ावा दिने एक अद्वितीय मञ्चको रूपमा वर्णन गर्नुभएको छ। विश्वविद्यालयको रोनो हिल्स क्याम्पसमा विद्यार्थी संकाय सदस्यहरू र गणमान्य व्यक्तिहरूलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री श्री खाण्डुले भन्नुभयो, प्रमुख सांस्कृतिक र युवा महोत्सवले अरूणाचल प्रदेशको समृद्ध

0: प्रदर्शन गर्ने सार्थक परम्पराको रूपमा यस उत्सवलाई कायम राखेकोमा प्रशंसा गर्नुभएको छ। कृष्णकान्त हान्डिकी स्टेट ओपन युनिभर्सिटीले अखिल भारतीय इन्टर युनिभर्सिकिया प्रशिक्षकहरू बलविन्दर सिंह र मिकी सिंह लगायत अन्य पदाधिकारीको उपस्थितिमा सम्मान गरिएको थियो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:45 पुरा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मुना। श्रोता, हाम्रो देश एक यस्तो देश जो संस्कृति, ऐतिहासिकता औ विविधताले समृद्ध छ। सांस्कृतिक विविधताको साथ साथमा हाम्रो देशमा प्राकृतिक विविधता पनि हामी देख्न सक्छौँ। यो एक अति सुन्दर देश हो, जहाँ हामीले उच्च उच्च पहाड पर्वतदेखि लिएर समतल तथा मरुभूमि समेत देख्न सक्छौँ। हाम्रो देशमा प्रकृति एवं वन्य जीव जन्तुलाई जोगाइराख्नको निम्ति कैयन राष्ट्रिय उद्यानहरू पनि गठन गरिएको छ, जसले प्रकृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ। यस्तै राष्ट्रिय उद्यानहरू मध्येमा श्रोता, हाम्रो देशमा उत्तराखण्डमा अवस्थित एक राष्ट्रिय उद्यान अति नै प्रसिद्ध छ, जो हो जिम कर्बेट राष्ट्रिय उद्यान। उत्तराखण्डको नैनीताल जिल्लामा स्थित यो जिम कर्बेट राष्ट्रिय उद्यान एक टाइगर रिजर्भको भाग हो, जसको स्थापना 1936 बङ्गाल बाघको संरक्षणको निम्ति हेली राष्ट्रिय उद्यानको रूपमा गरिएको थियो। तर पछि यसलाई जिम कर्बेट राष्ट्रिय उद्यान भनी नामकरण गरियो र यो राष्ट्रिय उद्यानले हालसम्ममा त्यहाँ रहिआएका वन्य जीव जन्तुहरू तथा प्रकृतिको संरक्षण गर्दै आइरहेको त सर्वविदित नै छ। तर यो राष्ट्रिय उद्यानको नाम जिम कर्बेट राष्ट्रिय उद्यान किन रह्यो त भन्ने प्रश्न पनि यहाँको मनमा अवश्य नै उठ्दो होला। को थिए त जिम कर्बेट? आजको हाम्रो यस कार्यक्रमको अङ्कमा हामी यिनै एक अति महत्वपूर्ण व्यक्तित्वको बारेमा चर्चा गरौँ, जसको नाम थियो जिम कर्बेट, र उनैको नाममा यो राष्ट्रिय उद्यानको नाम पनि राखिएको थियो। श्रोता, जेम्स ए जिम कर्बेट आयरिस मूलका एक भारतीय लेखक वा दार्शनिक थिए। उनले मानवीय अधिकारहरूको निम्ति सङ्घर्ष गरे तथा संरक्षित वनहरूको आन्दोलनको पनि आरम्भ गरेका थिए। उनले नैनीतालको छेवै कालाडुङ्गीमा आवास बनाएका थिए। यो स्थानले आज पनि त्यहाँ आउने पर्यटकहरूलाई उनको व्यक्तित्व, उनको जीवन आदिको ज्ञान गराउने गर्दछ।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हाम्रो देशका एक अति प्रसिद्ध एवं महान प्रकृति संरक्षणविद जिम कर्बेट बारे। उनी एक कुशल शिकारी थिए, यसबाहेक उनी एक संरक्षक, छालाको काम गर्ने कुशल कारिगर, जंगली जनावरहरूको फोटो खिच्ने फोटोग्राफर तथा बढाईको काम पनि गर्दथे। समग्रमा भन्नु हो भने उनी एक बहुप्रतिभाशाली व्यक्तित्व थिए। उनले उत्तराखण्डको गढवाल जिल्लामा अनेक आदमखोर बाघहरूलाई मारेर त्यस क्षेत्रका मानिसहरूको ज्यान बचाएका थिए। चम्पावतमा 436 जना मानिसहरूको शिकार गर्ने आदमखोर बघिनीबाट पनि त्यहाँका मानिसहरूलाई जिम कर्बेटले नै छुटकारा दिलाएका थिए। तर पछि उनले बाघहरूको घट्दो जनसङ्ख्या देखेर शिकार गर्ने कार्य पूर्ण रूपले बन्द गरे र जंगली जनावरहरूको छायाचित्रकारितालाई आफ्नो पहिचान बनाए। उनको प्रारम्भिक शिक्षा नैनीतालको ओपनिङ स्कुलबाट सुरु भएको थियो र पछि उनले सेन्ट जोसेफ कलेजमा दाखिला लिए। तर केही आर्थिक स्थितिको कारणले गर्दा उनले बीचमा नै पढाइ छोडेर 18 वर्षको उमेरमा रेलवेमा नोकरी गर्न थालिए। उनी आजीवन अविवाहित रहे र आफ्नो सम्पूर्ण जीवन भारतीय वन एवं पशु पक्षीहरूको संरक्षणमा व्यतीत गरे। कुमाऊ तथा गढवाल क्षेत्रमा जब पनि कुनै आदमखोर बाघले आतंक फैलाउँदथ्यो तब जिम कर्बेटलाई नै बोलाइने गरिन्थ्यो। जिम कर्बेट त्यहाँ गएर सबैको रक्षा गरी, सबैको प्राणको रक्षा गरी आदमखोर बाघलाई मारेर नै फर्किने गर्थे। उनी एक कुशल शिकारी थिए, यसबाहेक उनी एक अत्यन्त प्रभावशाली लेखक पनि थिए। शिकारका कथाहरूको कुशल लेखमा जिम कर्बेटको नाम विश्वमा अग्रणीय छ। उनको माई इन्डिया नामक पुस्तक अति नै चर्चित छ। उनी मूलत भारतीय नभए तापनि भारतको निम्ति उनको प्रेम प्रगाढ थियो र उनी सधैँ हाम्रो देशको यस गानमा लागि परिरहन्थे। कुमाऊ औ गढवाल क्षेत्र उनलाई अति नै प्रिय थियो, त्यसैले यस क्षेत्रमा रहिआएको जिम कर्बेट राष्ट्रिय उद्यान उनलाई श्रद्धाञ्जलि हो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ प्रकृतिविद एवं संरक्षणविद जिम कर्बेट बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

तपाईँलाई स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ हाम्रो देशका एक अति प्रसिद्ध एवं महान प्रकृति संरक्षणविद जिम कर्बेट बारे। जिम कर्बेट राष्ट्रिय उद्यान उत्तराखण्डको नैनीतालमा अवस्थित छ र यो भारतको सबैभन्दा पुरानो औ लोकप्रिय वन्यजीव स्थलहरूमध्ये एक हो। यसको स्थापना साल 1936 भएको थियो, जब यसलाई ह्याली राष्ट्रिय उद्यान नामले बोलाइन्थ्यो। केही वर्षपछि 1954-55 समयमा यसको नाम बदलेर रामगङ्गा राष्ट्रिय उद्यान राखिएको थियो र पछि साल 1955-56 यस राष्ट्रिय उद्यानलाई यसको अन्तिम औ प्रसिद्ध नाम जिम कर्बेट राष्ट्रिय उद्यान प्राप्त भयो, जो यिनै प्रसिद्ध ब्रिटिस लेखक, शिकारी औ पछि समर्पित वन्यजीव संरक्षणविदको सम्मानमा राखिएको थियो। उनको कार्यले हाम्रो राष्ट्रलाई नै गौरवान्वित तुल्याउँदछ। यिनले एक लेखकको रूपमा पनि हाम्रो देशको कीर्ति विश्वभरि फैलाएका छन् र आज विश्वभरमा उनको नाम प्रसिद्ध शिकारीको रूपमा आदर साथ लिइने गरिन्छ। तिनले भारतको मानिसहरूलाई विलुप्त प्राय जनावरहरूलाई बचाउने आग्रह गरे र यसको एक सशक्त आवाज उनी बने। एडवर्ड जिम कर्बेटको कथा आज पनि गढवाल औ कुमाउँ क्षेत्रको मानिसहरूको मन मस्तिष्कमा बसेको छ। विश्वभरका मानिसहरू जिम कर्बेटलाई उनको प्रसिद्ध लेखहरूले चिन्ने गर्दछन्। उनको जीवनमा आधारित जम्मा 4 किताबहरू लेखिसकिएको छ र कैयन चलचित्र

पनि बनिसकेको छ जसमा उनको कार्यहरूको सजीव वर्णन हामी पाउने गर्छौँ। एडवर्ड जेम्स जिम कर्बेटको जन्म 5 जुलाई 1875 उत्तराखण्डको नैनीतालमा एक अङ्ग्रेज परिवारमा भएको थियो। उनले आफ्नो बाल्यकाल वन्यजीवको खोजमा नै बिताएका थिए। उनले आफ्नो जीवन घना जंगल बीच बिताएका थिए, त्यसैले गर्दा उनलाई वन जंगलको गहिरो ज्ञान थियो। समय बित्दै जाँदा उनी एक कुशल सिकारी साथसाथै एक अद्भुत प्रकृतिविद पनि बनेर गए। उनलाई उत्कृष्ट अवलोकन क्षमता, फुर्ति औ सहन शक्तिको वरदान प्राप्त थियो। उनी यति बुद्धिमान थिए एवं सक्रिय थिए कि उनले जंगलको संकेतहरू औ वन्यजीवहरूको गतिविधिहरूलाई बुझ्न सक्दथे। जिम कर्बेटको सिकारीदेखि संरक्षणवादी बन्ने यात्राको कहानी पनि अति नै चाखलाग्दो छ। जिम कर्बेटको संरक्षणको बाटो फेडरिक वाल्टर च्याम्पियनको साथ उनको घनिष्ठ सम्बन्धले अति नै प्रभावित थियो, जसलाई भारत औ युनाइटेड किङडम दुवै ठाउँमा पहिलो वन्यजीव फोटोग्राफर औ संरक्षणविद मानिन्थ्यो। च्याम्पियनका जनावरहरूलाई लेन्सबाट हेर्ने तरिकाले कर्बेटमाथि अमेट छाप छोड्यो औ बिस्तारै बिस्तारै वन्यजीव प्रतिको उनको आफ्नो दृष्टिकोण पनि प्रभावित बन्दै गयो। 1900 को दशकको आरम्भमा शिकार अभियानमा साथसाथ उनीहरू हिँड्ने गर्दथे। यसबेला नै कर्बेटको दृष्टिकोणमा एक शान्त तर गहिरो परिवर्तन आउन थाल्यो। जुन जनावरहरूको उनी पिछा गर्दथे तिनीहरू अब उसलाई लक्ष्य लाग्दैनथ्यो। उनले ती जनावरहरूको व्यवहार, पारिवारिक बन्धन औ सामाजिक व्यवस्थाको अवलोकन गर्न सुरु गरे औ मानव समुदायसित उल्लेखनीय समानता उनले पाए, जसले गर्दा यसमाथि गहिराईसित विचार गर्ने उनले प्रेरणा प्राप्त गरे। पछि उनले यो विश्वासलाई एक सरल तर अर्थपूर्ण विचारमा व्यक्त गरेका थिए। जसरी जसरी उनको बुझाइ बढ्दै गयो, कर्बेटको तरिकामा पनि बदलाव आउँदै गयो र साल 1920 सम्म उनी आफ्नो असाधारण ट्रेकिङ कौशलको उपयोग गरी शिकारलाई छोडेर वाइल्डलाइफ फोटोग्राफी अधिक गर्न थाले। उनी लगातार बाघहरूको पदचिन्हहरूको पिछा गर्दै कैयौं दिन बिताउने गर्थे। तर यति बेला उनको लक्ष्य त्यो बाघलाई मार्ने होइन, तर आफ्नो क्यामेरामा त्यो बाघको कुनै दुर्लभ क्षणलाई कैद गर्ने आशाले हुँदथ्यो। राइफलको साटो, धैर्य औ अवलोकनलाई चुन्नु उनको जीवनमा एक महत्वपूर्ण बदलाव थियो। यी समयले वन्यजीव संरक्षण प्रति कर्बेटको अटुट प्रतिबद्धता औ प्रकृति जगत प्रति उनको सम्मानको आधार राखेको थियो। यसरी आज हाम्रो देशमा वन्यजीव एवं प्रकृतिको संरक्षणमा जे जति प्रगति भएको छ, यसको श्रेय प्रकृतिवेद एवं संरक्षणवेद जिम कर्बेटलाई पनि जाँदछ भनेर भन्दा अनुचित नहोला। उनको प्रकृति एवं वन्यजीव संरक्षण प्रतिको कार्यलाई सदा हामी सराहना गर्छौ, उनको दूरदर्शितालाई हामी सदा नमन गर्दछौ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं एक अति प्रभावशाली प्रकृतिविद एवं वन्यजीव संरक्षणविद जिम कर्बेट बारे। उहाँ बारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै आजलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ सकारात्मक सोचको महत्व। श्रोता, सकारात्मक सोच भन्नाले हामी एक विश्वास वा भनौ मानसिक दृष्टि बुझ्ने गर्छौ, जसले हामीलाई यो सोच्नमा बाध्य गर्छ कि अन्तमा सबै राम्रो नै हुनेछ औ हाम्रो प्रयासहरूको फल अन्तमा हामी अवश्य पनि प्राप्त गर्नेछौ। यो नकारात्मक सोचको विपरीत हुन्छ। हामीले जे सोच्छौ त्यही नै पाउँछौ। नकारात्मक सोचले हामीलाई निराशा औ असफलता प्राप्त हुन्छ भने सकारात्मक विचारले हामीलाई सफलतातिर अग्रसर गराउँदछ। कैयन शोधहरूले यो प्रमाणित गर्छ कि हाम्रो विचार औ सोचले हाम्रो कार्यक्षमतालाई पनि प्रभावित गर्दछ। हामीले जस्तो सोच्छौ त्यस्तै कार्य गर्छौ। यदि

हामी सधैँ नकारात्मक कुराहरूमा मात्र अल्झिरहन्छौँ वा यस्तै कुराहरू मात्र सोचिरहन्छौँ भने हामीलाई संसारमा भएका जम्मै मानिसहरू नराम्रो लाग्न थाल्छ। यदि हामीले दिनभरि राम्रो विचार मनमा राखेर हिँड्छौँ भने हाम्रो जीवन पनि राम्रै कुराहरूले भरिएर जान्छ। धेरैचोटि हामी यस्ता व्यक्ति बीच पर्न जान्छौँ जसले सधैँ केही न केही नकारात्मक नै बोलिरहेका हुन्छन्, सधैँ आफ्नो दुखेसोहरू नै सुनाइरहेका हुन्छन्। यस्ता व्यक्तिहरू कहिले खुसी हुन सक्दैनन्। यस्ता मानिसहरूसित हामी टाढै बस्नु बेस हुनेछ। हुन त मानिस सधैँ खुसी पनि रहन सक्दैनन् श्रोता। केही न केही दुःख चिन्ता सधैँ हाम्रो जीवनमा हुन्छन् नै हुन्छन्। यस्तो हुँदा हाम्रो मस्तिष्कमा नकारात्मक विचारहरू आउन स्वाभाविक नै हो र कहिलेकाहीँ हामीले आफ्नो रिसलाई पनि नियन्त्रण गर्न सक्दैनौँ। यस्तो बेला आफूलाई सकारात्मकतासित जोडी राख्नको निम्ति अनि मनमा शान्ति राख्नको निम्ति राम्रो साहित्यहरू पढ्न सक्छौँ, मधुर गीतहरू सुन्न सक्छौँ। यसो गर्नाले हाम्रो तनावहरू केही हदसम्म भए पनि कम हुन जान्छ। सकारात्मक सोचले व्यक्तिको विकास हुँदछ औ नकारात्मक सोचले व्यक्ति विनाशतर्फ अग्रसर हुँदछ। हाम्रो मस्तिष्क यदि कुनै गहिरो सोचमा डुबेको छ भने शरीर स्वस्थ हुन सक्दैन, जसले गर्दा अनेक थरीका बिमारीहरू हाम्रो शरीरमा सृजन हुँदछ। एक यस्तो संसार जहाँ चुनौतीहरू छन् औ अनिश्चितताहरू छन्, त्यहाँ सकारात्मकता औ आशावाद नै शक्तिको एक किरणको रूपमा चम्किरहन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ सकारात्मक सोचको महत्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ हाम्रो जीवनमा सकारात्मक विचारको महत्त्वबारे। सकारात्मक सोच भन्नाले यो कदापि होइन कि जीवनमा सधैँ सुख प्राप्ति मात्र सोच्नु र दुःखलाई ध्यान नदिनु, तर यसको अर्थ यो हो कि जीवनमा जति नै दुःख रहे तापनि यसलाई सही ढंगले समाधान गर्ने सोच राख्नुपर्छ। सकारात्मक सोचको कैयन फाइदाहरू हुन्छन् श्रोता। सबैभन्दा पहिलो कुरा त यसले हाम्रो स्वास्थ्यलाई सिधा असर गर्दछ। नकारात्मक विचार नै चिन्ता तनाव आदिको जननी हो। यसले मानसिक विकार हामीमा उत्पन्न हुँदछ। सकारात्मक सोचले हामीलाई यस्ता चिन्ता तनाव आदिबाट टाढो बनाइराख्छ र जीवनलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्न सहायता गर्दछ। हिजआज मनोरोगहरू अधिक मात्रामा बढेको देख्न पाइन्छ। धेरै मानिसहरू डिप्रेसनको शिकार भएको पनि हामी देख्न सक्छौ। यी सब वास्तवमा नकारात्मक सोचको कारणले गर्दा नै हुने गर्छ। यस्तो डिप्रेसनको शिकार भएका मानिसहरूले आफ्नो जीवन खुसीसित बिताउनै सक्दैनन् र यसको नराम्रो असर उनको परिवारमा पनि पर्न जान्दछ। त्यसैले हामी सधैँ नकारात्मक सोचदेखि आफूले आफूलाई टाढो राख्ने बचाउने प्रयास हरदम गरिराख्नु पर्छ। जीवनमा सफलता असफलता त आइ नै रहनेछ, यो हाम्रो जीवनको एक अभिन्न भाग हो। तर असफलता प्राप्त भयो भन्दैमा हामी नकारात्मक सोचमा डुब्न हुँदैन। यसचोटिको भूलहरूलाई सुधार्दै अर्को चोटिको निम्ति हामी सकारात्मक बन्नुपर्छ। हजुरहरूले पनि आफ्नो जीवनमा सकारात्मक विचारहरू ल्याउनुहोस् र जीवनको हरेक क्षणलाई आनन्दसित बिताउनुहोस्। यही कामना हजुरहरू समक्ष अघि राख्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही भएकोले हजुरहरूबाट म बिदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा यहाँहरूसँग पुनः भेट हुनेछ। सकारात्मक रहनुहोस्, खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र भियतनामका राष्ट्रपति तो लाम बीच नयाँ दिल्लीमा वार्ता भयो। दुवै देशबीच डिजिटल प्रौद्योगिकी, दुर्लभ खनिज र चिकित्सकीय उत्पाद सम्बन्धी विनियमनका क्षेत्रमा कयौं सम्झौताहरूमा आदान प्रदान भएको छ। तमिलनाडुमा टीवीकेसित बहुमत नरहे तापनि सरकार गठन गर्ने गतिविधि तीव्र भएको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राजीनामा दिनुभयो। नयाँ सरकारको शपथ ग्रहण 11 मई पछि हुनेछ। भारत र युरोपेली संघले ईभी ब्याट्री पुनर्चक्रण क्षमतालाई सुदृढ पार्न संयुक्त पहलको शुभारम्भ गरेका छन्। मौसम विभागले असम, बिहार, केरलम, तमिलनाडु र पुडुचेरीमा मुसलधारे वर्षाको अनुमान गरेको छ र आईपीएल क्रिकेटमा आज साँझ सनराइजर्स हैदराबादको सामना पंजाब किङ्ससित हुनेछ। अब समाचार विस्तारमा। भारत र भियतनामले आज डिजिटल प्रौद्योगिकी, दुर्लभ खनिज, चिकित्सकीय उत्पादहरूसित जोडेका विनियमन, सार्वजनिक क्षेत्र, लेखा परीक्षा, डिजिटल भुक्तान प्रणाली र संस्कृति तथा पर्यटनका क्षेत्रमा कयौं सम्झौता ज्ञापनमा हस्ताक्षर गरेका छन्। आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र भियतनामका राष्ट्रपति तो लाम बीच भएको वार्तापछि यी सम्झौताहरू भएका हुन्। वार्ताको क्रममा दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा व्यापक छलफल गर्नुभयो। वार्तापछि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भियतनामका राष्ट्रपति निर्वाचित भएको एक महिनाभित्र राष्ट्रपति तो लामको भारतको पहिलो राजकीय भ्रमणले यो दर्शाउँदछ कि भारत भियतनाम सम्बन्धलाई प्राथमिकता दिदछ।
1: भियतनाम के प्रेसिडेंट बनने के बाद एक महीने के भीतर ही है उनका भारत आना और एक हाई लेवल डेलीगेशन समेत कई बिजनेस लीडर्स के साथ आना, यह स्पष्ट करता है कि वे भारत वियतनाम संबंधों को कितनी प्राथमिकता देते हैं। इतना ही नहीं, उन्होंने भारत की यात्रा की शुरुआत बोध गया से की। यह हमारे दोनों देशों की साझा सभ्यतागत और आध्यात्मिक परंपरा को दर्शाता है।
0: पश्चिम बंगाल, असम, केरलम, तमिलनाडु र पुडुचेरीमा सरकार गठनलाई लिएर गतिविधि तीव्र भएको छ। निर्वाचन आयोगले पश्चिम बंगालका मुख्य सचिव, पुलिस महानिदेशक र केन्द्रीय सशस्त्र पुलिस बललाई चुनावपछि हुने कुनै पनि हिंसाको सामना गर्नका लागि तयार रहन भनी कडा निर्देश दिएको छ। पश्चिम बंगालमा नयाँ सरकारको शपथ ग्रहण समारोह अघि राज्य प्रशासनमा तयारीहरू चरममा पुगेको छ। पार्टी सूत्रहरू अनुसार गृहमन्त्री अमित शाह आज कोलकाता आइपुग्नुहुनेछ। नवनिर्वाचित भाजपा विधायकहरूका साथ बैठकपछि उहाँले भाजपा विधायक दलको नेताको नाम घोषणा गर्ने अपेक्षा गरिएको छ। शपथ ग्रहण समारोह चाँडै हुने सम्भावना छ।
2: सरकार बनाने के संवैधानिक प्रक्रिया तेजी से आगे बढ़ रही है। पश्चिम बंगाल के मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवाल ने आज चुनाव आयोग के प्रतिनिधियों के साथ राज्यपाल से मुलाकात की। उन्होंने राज्य की सभी 293 विधानसभा सीटों का चुनाव परिणामों को आधिकारिक अधिसूचना राज्यपाल को सौंपी। राज्यपाल निर्णय ले सकते है कि नई सरकार के औपचारिक शपथ ग्रहण तक अंतरिम प्रशासन

0: जोसेफ विजयको नेतृत्वमा नयाँ सरकार गठन गर्न राजनीतिक गतिविधि तीव्र भएको छ। पार्टीलाई सरकार बनाउन थप 10 सदस्यहरूको आवश्यकता छ। राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर आज चेन्नई पुग्दै हुनुहुन्छ। मुख्यमन्त्री पदका लागि नामित सी जोसेफ विजयले आज साँझ राज्यपालसित भेट गरी सरकार गठनको दावी प्रस्तुत गर्नुहुनेछ। राज्यमा कंग्रेसका 5 विधायकहरूले टीवीकेलाई समर्थन गर्ने निर्णय गरेका छन्। यो निर्णय तमिलनाडु प्रभारी गिरीश चोन्टकरको नेतृत्वमा विधानसभाका नवनिर्वाचित कंग्रेस पार्टी सदस्यहरूको बैठकमा गरिएको हो। कलियोर निर्वाचन क्षेत्रबाट 3 पटक कंग्रेसका विधायक बनेका राजेश कुमारलाई राज्य विधानसभामा कंग्रेसको नेता चयन गरिएको छ, जसले गर्दा डीएमके गठबन्धनको विधायकहरूको संख्या कम भएको छ। पत्रकारहरूसितको कुराकानीमा कंग्रेस सांसद कार्ती चिदम्बरमले कंग्रेस पार्टीले टीवीके नेतृत्वको सरकारलाई औपचारिक रूपमा समर्थन गर्ने बताउनुभयो। तमिलनाडुमा टीवीकेलाई कंग्रेसको समर्थनबारे डीएमके का नेता तथा प्रवक्ता कनिमोजी एनवीएन सोमुले भन्नुभयो, यदि कंग्रेसले समर्थन गर्छ भने यो डीएमके माथि ठूलो प्रहार हुनेछ। उहाँले भन्नुभयो, डीएमके हरेक कठिन समयमा कंग्रेसको साथमा उभिएको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आज गुवाहाटी स्थित लोकभवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई आफ्नो राजीनामा सुम्पिनुभयो। यसपछि राज्यमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त भएको छ। पत्रकारहरूसितको कुराकानीमा डाक्टर शर्माले राज्यपालले मन्त्री परिषदको राजीनामा स्वीकृत गर्नुभएको र वर्तमान विधानसभा भंग गर्नुभएको बताउनुभयो। उहाँले थप भन्नुभयो, राज्यपालले निवर्तमान मन्त्री परिषदलाई नयाँ सरकार गठन नभएसम्म कार्यवाहक सरकारको रूपमा कार्य जारी राख्ने निर्देश दिनुभएको छ।
1: जब तक नया मंत्री सभा का गठन नहीं होते है, तब तक मुझे और मेरा मंत्री सभा को केयर टेकर रूप से काम चलाने के लिए राज्यपाल महोदय ने निर्देश दिया। बीते 5 साल सरकार चलाने में हमारे राज्यपाल महोदय ने हमें जो मार्गदर्शन किया, इसके लिए भी मैं राज्यपाल महोदय को धन्यवाद और हमारा ओर से अपना ग्रेटिट्यूड भी प्रस्तुत किया।
0: उहाँले भन्नुभयो, नयाँ सरकारको शपथ ग्रहण समारोह 11 मई पछि हुने सम्भावना छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समारोहमा भाग लिन आमन्त्रित गरिएको पनि बताउनुभयो। केरलममा विधानसभा चुनावमा स्पष्ट बहुमत प्राप्त गरेको संयुक्त लोकतान्त्रिक मोर्चा यूडीएफले सरकार गठनबारे छलफल जारी राखेको छ। मोर्चाको नेतृत्व गरिरहेको कंग्रेसले पहिले मुख्यमन्त्री चयन गर्नेछ, त्यसपछि थप छलफल हुनेछ। समाचार आकाशवाणीबाट सुन दै हुनुहुन्छ। भारत र युरोपेली संघले भारत युरोपे ऊर्जा व्यापार तथा प्रौद्योगिकी परिषद कार्य समूह 2 अन्तर्गत ईबी ब्याट्री पुनर्चक्रपेली ऊर्जा रणनीतिक साझेदारीमा एउटा महत्वपूर्ण मोड लिएको बताउनु भएको छ। उहाँले भन्नुभयो, देशको ईबी बजारको विस्तारका साथ संसाधन सुरक्षा र पर्यावरणीय प्रतिबद्धताका लागि एक मजबुत घरेलु पुनर्चक्रण प्रणाली निर्माण गर्नु आवश्यक छ। मुडीज रेटिङ्स अनुसार भारत विगत 5 वर्षमा सबैभन्दा ठूलो उदयमान बजार अर्थव्यवस्थाहरूमध्ये एक बनेको छ। आफ्नो हालैको रिपोर्टमा एजेन्सीले भनेको छ, भारत मजबुत विदेशी मुद्रा भण्डार, एक स्थिर र पूर्वानुमानित नीतिगत ढाँचा तथा मजबुत घरेलु पुँजी बजारको साथ भविष्यको विश्वव्यापी झट्काको सामना गर्न आफ्ना अधिकांश समकक्षीहरूको तुलनामा राम्रो स्थितिमा छ। यो रिपोर्ट व्यापार तनाव र भू राजनीतिक अनिश्चितताका बीचमा विश्वव्यापी वित्तीय बजारहरू अस्थिर रहेको बेला आएको हो। अमेरिकामा भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीले ओहियाका गभर्नर पदका लागि नामाङ्कन दर्ता गर्नुभएको छ। रामास्वामीलाई 87% भोट प्राप्त भएको छ। उहाँले केसी पुत्सालाई पराजित गर्नुभयो। यस वर्ष नोभेम्बरमा उहाँको मुकाबिला डेमोक्रेटिक एमी एक्टनसित हुनेछ। यदि निर्वाचित भएमा उहाँ लुइसियानामा बबी जिन्दल र दक्षिण क्यारोलिनमा निक्की हेलीपछि अमेरिकामा तेस्रो भारतीय गभर्नर बन्न सक्नेछन्। पंजाबमा हिजो राति जालन्धरमा सीमा सुरक्षा बलको मुख्यालय र अमृतसरको खासामा रहेको एक सैन्य प्रतिष्ठान बाहिर 2 विस्फोट भयो। यो पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको नापक योजनाको एक हिस्सा हो। मौसम विभागले आज अरुणाचल प्रदेश, असम, मेघालय